0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्
0: र तेहरानले आफ्ना दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कारवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौँ, उनीहरूमाथि बम खसाल्नेछौँ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौँ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलोपटक 3 इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेसनल इनर्जी एजेन्सीले मे महिनामा खाडी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार बिस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले उत्तर किबु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिका का लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरुद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ। उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम सुरुवात गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
0: त्यस्तै नेपाली काङ्ग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ, चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारीले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड रुपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने

0: पाइलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
1: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाइबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौँ।
2: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले 2 हप्ता जतिलाई व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यसको औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
2: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनका लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको 1 हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध,
0: केही समय भनेको चाहिँ 1-2 साता,
2: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
2: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसङ्ग संक्षेपमा, सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरुद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरुद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने, यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ।

0: ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबुत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्यपूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जित नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।